0: जनरली आप
1: मेरे साथ पंजाबी बोलते हैं तो चाइनीज वालों से साथ
2: चाइनीज बोलते हैं हिंदी बोलते
3: हैं हिंदी बोलते
4: हैं नहीं आप तो रंग बदल हुआ है बिल्कुल
0: अच्छा अच्छा
4: जैसा रंग देखते हैं मैं
0: विजेंद्र जी आप कौन सी भाषा बोलते हैं
1: पंजाबी
0: मैं आप देखिए ऐसा है कि पंजाबी के नाते मैं आपको बधाई देना चाहता हूं क्योंकि अगले महीने एक सेंसस होने जा रहा है उसमें एक प्रश्न है डज द पर्सन यूज अ लैंग्वेज अदर देन इंग्लिश एट होम अगर इसमें सिर्फ एक दो तीन मैंड्रिन है अरबिक है वियतनामीज है कैंटोनीज है पंजाबी है ग्रीक है भारत से एक ही भाषा उसमें है पंजाबी पंजाबी को मैं हिंदी से अलग नहीं मानता हूँ
1: बिल्कुल नहीं
0: तो ऐसा है कि इसके नीचे लिखा हुआ है कि अगर आप और भी कोई भाषा बोलते हैं तो उसमें लिखिए तो पंजाबी बोलने वालों से और सारी भाषा बोलने वालों से अगर आप हिंदी जानते हैं तो जो सेंसस आ रहा है अगले महीने उसमें हिंदी ज़रूर लिखिए अच्छा तो यह है कि आपको बधाई पंजाबी देखिए पांच छह भाषाओं में जो भारत की एक भाषा तो है उसमें कम से कम अच्छा इसी के साथ साथ अभी देखिए समय इतनी जल्दी निकल जाता है विजेंद्र जी कि पता नहीं लगता
1: अच्छा समय निकलता है तो जल्दी जाता है
4: यानी इतना आपसे बातें करनी है और समय जा रहा है
1: कोई बात नहीं सारा दिन है हमारे पास
0: हां सारा दिन तो
4: है रेडियो की
1: चाय का कप पिला दीजिए तो गरम गरम चाय हो जाएगी तो सारा दिन लग जाएगा
0: नहीं ऐसा है कि मैं आपको अपना हमारे जो श्रोता लोग हैं उनसे वो क्या कह रहे हैं उनकी बातें सुना देता हूँ राजेश पांडे बोलते हैं कार्यक्रम का शुभारंभ मधुर भजन उपाध्याय जी बोलते हैं रंजना जी व संजीव जी दर्पण टीम के श्रेष्ठ समाचार वाचक हैं शुद्ध उच्चारण तथा उत्कृष्ट टाइमिंग दोनों की विशेषता है साधुवाद लंबे समय के बाद आशिमा जी को स्टूडियो में देखकर प्रसन्नता हुई आज नीरज पर विशेष कार्यक्रम निश्चय ही आनंददायक होने वाला है शैलजा जी तो नीरज जी के बारे में ऐसी ऐसी जानकारियां रखती हैं जो कि हम लोगों को शायद ही पता हो निश्चय ही आज एक ज्ञानवर्धक मनोरंजक और कार्यक्रम की अपेक्षा है यतीन जी बोलते हैं एंजॉइंग प्रोग्राम विच रिकेंडल आवर मेमोरीज ऋचा जी बोलती है सुंदर भजन और समाचारों से कार्यक्रम की शुरुआत हुई रेडियो में और भी निखार आ गया आशिमा जी की आवाज़ से और उनकी आवाज़ में नीरज जी की कविताओं में चार चांद लग गए शैलजा जी के मुख से नीरज जी के साथ उनके निजी अनुभव कविताओं को सुनकर नीरज जी की यादें सजीव हो गई राजीव निगम जी बोलते हैं नमस्कार जी इट इज़ रियली नाइस टू नो द इंफॉर्मेशन ऑन नीरज जी आवर ग्रेट इंडियन पोएट ऋचा जी प्रदीप जी की कहानी सामायिक और विचारणीय है राजीव निगम आई रिमेंबर धर्मयोग पब्लिकेशन विच केम फ्रॉम टाइम्स ऑफ इंडिया ग्रुप नाइस हिंदी प्रोडक्शन ऋचा जी सुंदर और अद्भुत कविता है नीरज जी की पैट वाराणसी लिखते हैं वंडरफुल प्रोग्राम शैलजा जी प्रदीप जी आशिमा जी आई विश आई हैड टेकन अप ऑन माय स्कूल हिंदी टीचर्स सजेशन टू रीड धर्मयोग मैगजीन टू इम्प्रूव हिंदी इट इज़ ओनली much later in life I began to admire lyricists and enjoy their lyrics neeraj ji penned many lovely songs and you played some of them thank you mithlesh ji bolti hain thanks today's team beautiful entertaining program is going on kabhi neeraj's all time famous songs rajiv nigam ji bolte hain it's new info for me neeraj ji from area which comes from my grandfather's home district itawa ki baat ho rahi hai sahab still I have great connection with pili kothi kotra samsher khan itawa acha ye hai aur hum apne shrotaon se anurodh karna chahte hain ki hame jo sandesh bheje to sirf radio ke bare mein bheje especially संडे को 9 से 11 बजे बाकी समय आपके पास समय है उसमें आप अच्छी अच्छी बातें लिखिए कुछ ऐसा मत लिखिए जिससे कि किसी को अच्छा ना लगे तो आपसे अनुरोध इसी बात का है तो शैलजा जी अभी तो हमारे पास करीब करीब कितना 10 मिनट है
4: हाँ।
0: तो आप अब और क्या पूछना चाहती हैं विजेंद्र जी से
4: तो नीरज जी की नीरज जी से मेरा अंतिम जो हुआ था साक्षात्कार तो उस समय वो इंडियन उत्तर प्रदेश की सरकार ने यूपी गवर्नमेंट की सरकार नीरज जी को भाषा संस्थान का अध्यक्ष नामित किया था
0: अच्छा
4: تو حالانکہ وہ تھے تو پوئٹ لیکن ان کو اتنا بڑا سمان دیا گیا تھا ملائم سنگھ جی کے کیونکہ وہ بھی ان کے فین تھے تو انہوں ان کو دیا تو میں نے ان کا تب ان کے جانے سے پہلے ان کی مرتیو سے کچھ ورشوں پہلے اور جو جب میں ان کا انٹرویو لینے کے لیے گئی تھی وہ تو رضائل اوڑھ کے اور کمرے میں لیٹے ہوئے تھے
3: اچھا
4: تو میں نے کہا کہ نیرج جی اب وہ بیٹھ تو جائیے آپ کا انٹرویو لینا ہے آپ ریکارڈنگ کرنی ہے اس کی کہ لیں کہ نہیں ٹھیک ہے میں لیٹا ہوا ہوں تم یہیں بیٹھ جاؤ تو سوچئے کہ ہم وہیں ان کی کھٹیا پہ بیٹھے اور وہ رضائی اوڑھے اوڑھے ہم کو جواب دیتے رہے تو یہ ان کا تھا تو بہت سی ان کی اتنی باتیں ہیں کہ ہم لوگ کتنا کر سکتے ہیں
0: نہیں بڑی اچھی بات ہے اور یہ ہے کہ آپ کا کافی سمپرک رہا ان سے اور یہاں آئے بھی تھے ہمیں تو پتہ نہیں لگا لیکن یہ کہ پتہ نہیں کون سے ایئر میں آئے تھے
4: یہاں پہ آئے تھے 95 میں وہ
0: اچھا 95 میں ہم شاید ایک آدھ سال ہی ہوا تھا ہم آئے ہوئے نئے نئے لوگ تھے شاید اسٹرگل کر رہے ہوں گے یہاں پر آنے کے بعد ایک دو سال تو لگتا ہے اور تو وجندر جی ایسا ہے کہ آپ نے ایک آشا تو شروع کی ہے اس کے علاوہ ہمیں ایک اور چیز کی ضرورت ہے حالانکہ کافی سنستھائیں اس بارے میں کام کر رہی ہیں کہ جہاں نئے مائگرینٹس آتے ہیں ان کی سکھ سویدھاؤں کے لیے ان کے ڈائریکشن کے لیے ان کے گائیڈنس کے لیے حالانکہ کافی لوگ کر رہے ہیں اگر اسی میں کچھ اس طرح سے جڑاؤ ہو جائے کہ یہ بھی اس میں شامل ہو جائے تو بڑا اچھا ہوگا اور ایک بات اور تھی اس کے ساتھ ساتھ کسی نے مجھ سے یہ بھی کہا تھا کہ اگر کچھ ایسا ہو جائے کہ جو چھوٹے بچے ہوتے ہیں نا چھوٹے بچے اور ان کے دادا دادی اگر یہاں پر نہیں ہیں تو اس طرح سے کچھ سماج میں ہونا چاہیے کہ چھوٹے بچوں کو دادی دادا کی کمی نہ محسوس ہو کیونکہ ماں باپ اپنا بزی ہو جاتے ہیں بچے تھوڑے سے بزی تو ہوتے ہیں لیکن انہیں ضرورت ہوتی ہے دادی دادا ٹائپ کے لوگوں سے بات چیت کرنے میں اور جو جو بھاؤ یا جو سنسکار دادا دادی دے سکتے ہیں وہ شاید ماں باپ نہیں دے پاتے ہیں تو کچھ اس طرح کا کچھ ہو کچھ
4: بہت بڑی سیوا ہوگی
0: بہت بڑی سیوا ہوگی
1: یہ ٹھیک آپ ٹھیک کہہ رہے ہیں ہمارے پاس کچھ اسکول سے بچے آتے ہیں چھٹیوں میں ابھی بھی آئے تھے منڈے کو بھی تو یہ جو والنٹری ورک ہوتا ہے ڈوکو فیڈرما کے بچے آتے ہیں اور کچھ کالج کے پلیسمنٹ میں بھی آتے ہیں تو یہ آپ کا جو صبح بہت بڑھیا ہے تو کچھ سال پہلے ہم گرینڈ پیرنٹس ڈے کرتے تھے تو یہ اس آپ کا جو پوائنٹ بہت بڑھیا ہے تو اس کو دوبارہ ہمیں کنٹینیو کریں گے تاکہ چاہے وہ ان کی فیشن پریڈ کریں چاہے ڈانس کمپٹیشن کریں یا پکنک کریں سو یہ ہم چاہیں گے کہ جن بچوں کے گرینڈ پیرنٹس یہاں نہیں ہیں پر دوسرے تو ہیں نا وہ پیار تو دے سکتے ہیں بزرگوں سے تو کوشش کر کے ہم پروگرام ضرور کرنے کی کوشش کریں
4: چلتے چلتے ہم ان کی شردھانجلی کے لیے نیرج جی کی شردھانجلی کے لیے مہا کوی رامدھاری سنگھ دنکر جی کا کچھ وقت بتا سکتے ہیں اور اس میں بالکل دو منٹ صرف لگیں گے تو مہا کوی رامدھاری سنگھ دنکر جی نے نیرج جی کو ہندی کی واڑی کہا تھا ان کی کویتا کوی کی مرتیو انہوں نے لکھا تھا کبھی کہ میرے تو انہوں نے نیرج جی کے جیون سمادان پر کھڑی اترتی ہے سورج بولا یہ بڑی روشنی والا تھا سورج بولا یہ بڑی روشنی والا تھا میں بھی نہ جسے بھر سکا کبھی اجالے سے رنگ دیا آدمی کے بھیتر کی دنیا میں اس گائک نے اپنے گیتوں کی لالی سے تو یہ رامدھاری دنکر جی نے کہا تھا اور نیرج جی ہردے کے سشپت سوروں کو جھنکرت کرنے والے مہان کلاکار شری نیرج جی کے ہم آج جنم آبھاری رہیں گے کیونکہ انہوں نے جو وراثت چھوڑی ہے وہ ہر کسی کے ہردے میں بنی ہوئی ہے
0: اچھا تو بجندر جی اور پنکج جی آپ ہمارے مہمان بن کر یہاں آئے آپ نے ہمارے کارکرم کی شوبھا بڑھائی آپ بہت اچھا کیا یہ کار آپ اکثر کیا کریے جس سے کہ ہمیں بھی اچھا لگے گا آپ کو بھی اچھا لگے گا اور ہمارے شروتاؤں کو اور اچھا لگے گا
4: بالکل
0: ہے نا شیلجا جی آپ کچھ کہنا چاہتے ہیں
4: نہیں آپ کہیے پنکج جی
2: میں یہی کہنا چاہوں گا جی جیسے ندی اپنا پانی نہیں پی سکتی پیڑ اپنا پھل نہیں کھا سکتا
4: واہ واہ
2: اور سورج کی جو کرنیں ہوتی ہیں وہ سورج کے لیے نہیں ہوتی ہیں وہ ہم سب کے لیے ہیں ایسے ہی اگر ہم سب مل کے کسی اپنوں کے لیے سب کے لیے کریں تو ہم سب کا صرف دن ہی نہیں زندگی اچھی ہو جائے گی
4: کتنے سندر وچار ہیں آپ کے بتائیے انہی وچاروں سے پریرت ہوتا ہے آشا کا بھوشیہ
0: اور اسی کے ساتھ نیرج جی کا ایک بہت سندر گیت آپ کو
4: چھوڑ جاتے ہیں
0: اور شروتاؤں آپ نے ہمارا ساتھ دیا اس کے لیے بہت بہت
4: بہت بہت دھنیہ
1: آپ کا بہت شکریہ
0: اور جس طرح سے آپ ہمیں سندیش بھیجتے رہتے ہیں واٹس ایپ پر ہمارا پروتساہن ہوتا ہے آپ ایسا کرتے رہیے ہمیں بہت اچھا لگتا ہے تو اسی کے ساتھ ہم آپ کو ایک سندر سا گیت چھوڑے جا رہے ہیں آشا ہے آپ کو پسند آئے گا
4: دو گلاب کے پھول چھو گئے جب سے ہوٹ اپاون میرے ایسی گند بسی ہے من میں سارا جگ اپون لگتا ہے
3: اوپیوں میں گھولا جائے پھولوں کا شباب اس میں